0: ये रेडियो आपकी आवाज है, इसको आपके सुनने के लिए बनाया गया है, आपकी समातों को तस्कीन देने के लिए। सो रेडियो आपकी आवाज सुनते रहिए ताकि आप अपने मुल्क और अपनी जबान से जुड़े रहें।
1: पाकिस्तान पाकिस्तान मोहब्बत का पैगाम, अमन का पैगाम। सामा नाजरीन, ये मिला जुला प्रोग्राम है जो कम्युनिटी के लिए होता है, लोकल हमारी कम्युनिटी के लिए होता है। जो हमारी लोकल ख़बरें होती हैं उस पर बात की जाती है, अवामी शक्ल में बात की जाती है, गपशप की शक्ल में बात की जाती है, और ज़िम्मेदारान लोगों से बात की जाती है जिनका कम्युनिटी में हिस्सा होता है और असर रसूख होता है। ये लोग बैठते हैं और वहाँ बैठकर बातें करते हैं और इनकी बातों को नोट किया जाता है। जो बंद कमरे में बातें होती हैं उनको कोई नोट नहीं करता। जो कहीं बैठकर डिबेट करते हैं, खुले मैदान में करते हैं, हालों के अंदर करते हैं, अपनी जो कहते हैं जहाँ कोपेनहेगन की पार्लियामेंट होती है वहाँ बैठ के बातें करते हैं, उन बातों का बहुत असर होता है। और हमें इन बातों का ख्याल रखना चाहिए और उन लोगों के जज्बात का, उनके ख्यालात का भी, उन पर भी बहुत सारी ऐसी चीज़ें होती हैं। वो भी चूँकि वहाँ पर उनका भी जो पार्लियामेंट होती है वो बंद कमरों में होती है, लेकिन वहाँ हर बंदे को जाने की इजाज़त होती है। वहाँ हम जाते भी नहीं हैं लेकिन फिर अपने बंद कमरों में बैठ कर वहाँ फिर बहुत सारी बातें करते हैं। ना वो हमने डिबेट सुनी होती है, वह ना हमने सुना होता है उन्होंने वहाँ क्या कहा, कौन सी तजावीज़ दी। तो समय नाजरीन, हमें इन चीज़ों पर भी नज़र रखनी चाहिए। जब आपको पता चले कोई डिबेट हो रही है तो टाइम निकाल कर वहाँ जाना भी चाहिए, उनकी भी हौसला अफजाई होती है। समय नाजरीन, इस वक्त हमारे साथ जो है वो डिप्टी मेयर साहब का, डिप्टी मेयर मौजूदा सिटी काउंसिल जो हैट्रिक मुकम्मल कर चुके हैं और बहुत सारी हर आपको उनको जहाँ भी आप जाएं, मस्जिद में जाएं, दूसरी महफल में जाएं, सियासी इतमाम में जाएं, 14 अगस्त के इतमाम में जाएं, तो हर जगह वहाँ मौजूद होते हैं। मेरी मुराद है सैयद एजाज हुसैन बुखारी। शाह साहब, एक बार फिर आपको खुश आमदीद कहते हैं और 14 अगस्त की मुबारक भी देते हैं।
2: जी अस्सलाम वालेकुम वरहमतुल्लाहि वबरकातुहु। बहुत शुक्रिया राय साहब, जज़ाकअल्लाह जी, बहुत शुक्रिया। खैर मुबारक हो और आपको भी मुबारक हो।
1: शाह साहब, मैंने छोटी सी तमीद बांधी है, इसमें कोई ऐसी चीज है तो उसकी तसदीक कर दें।
2: आपकी बात में मुझे तो कोई ऐसी काबिल एतराज बात मुझे नजर नहीं आई जिसको बंदा कहे जी कि ये सही नहीं है या गलत है, तो उसमें मैं तो नहीं समझता कि कोई ऐसी अमेंडमेंट की जरूरत है। आपने जो कहा है ये बिल्कुल दुरुस्त है कि जहां पर लोग बैठते हैं उनका अपना एक दायरा इख्तियार होता है, अपना अपना डोमेन होता है। जो लोग पार्लियामेंट में है वो पार्लियामेंट से मुतल्लिका गुफ्तगू करते हैं, जो लोग कमून में है वो कमून से, जो रीजन में है वो रीजन से मुतल्लिका अपनी गुफ्तगू करते हैं। जाहिर है हर बंदे का एक अपना डोमेन है। सियासी लोग हैं जो वो सियासी बातें करते हैं, जो मजहबी लोग हैं वो मजहबी बातें करते हैं। बाज लोग ऐसे भी होते हैं जिन पर अल्लाह का फजल होता है, जो हर लिहाज से जिनमें बहुत सारी सलाहियतें होती हैं, तो वो बहुत सारे मौजूदात पर अपनी गुफ्तगू करते हैं। और ये दुरुस्त है कि कोई भी बात है जो वो जब अपने पस मंजर उसका है जो वो जानना जरूरी होता है, और बाज औकात इस तरह है कि सुनी सुनाई बातें हैं जो वो भी गैर मुसद्दका होती हैं चूंकि उनमें भी कोई सच्चाई नहीं होती। तो बहरहाल मैं आपकी बात से इत्तेफाक करता हूँ, कोई ऐसी बात मुझे तो आपके इंट्रो में कोई ऐसी बात नजर नहीं आई जिस पे मैं कह सकूँ कि ये सही नहीं।
1: शाह साहब, इस दफा पहली दफा हमने देखा है कि 14 अगस्त के हवाले से कोई 8-9 प्रोग्राम हुए हैं, जो बंदे 1-2-3 को ही समझते हैं कि ये जो प्रोग्राम हुए हैं 1-2-3 बंदों की जगह पे हैं। 8-9 प्रोग्राम हुए, कहीं तादाद बहुत थोड़ी थी, कहीं उससे ज़्यादा थी, कहीं उससे ज़्यादा थी, कहीं बहुत ज़्यादा थी, कहीं उससे भी ज़्यादा थी। और जो सबसे ऑफिशियल फंक्शन था वो था पाकिस्तान अम्बेसी का फंक्शन था, वो भी उस भरा हुआ था, कसीर तादाद में लोग वहाँ मौजूद थे। और जो सबसे खुशी की बात है शाह साहब, पाकिस्तान की सफ़ीर जो हैं, डेनिस सफ़ीर हैं, वो भी मौके पर मौजूद थी और आप भी वहाँ मौजूद थे।
2: जी अल्हम्दुलिल्लाह, जैसे आपने कहा, मेरी हर मुमकिन कोशिश होती है कि जो भी अवामी इज्तिमा हो जिसमें इज्तमाईयत हो, वो मजहबी प्रोग्राम हो, सियासी हो या कोई भी हो, अगर मेरी सेहत इजाज़त दे, मैं कहीं मसरूफ ना हो, तो मेरी हमेशा अल्हम्दुलिल्लाह कोशिश होती है कि मैं उसमें शामिल हूँ। और जहाँ तक हमारे ये जो कौमी त्यौहार हैं, ये चूंकि हमारे लिए, मैं समझता हूँ कि हमारे लिए ये बहुत जरूरी है कि इनमें हम शमूलियत इख्तियार करें, चूंकि इससे एक तो हमारा जो हमारी इज्तमाईयत है, एक दूसरे के साथ हमारा ताल्लुक है, और ये इजहार होता है कि हम अपने मुल्क के साथ कितने वफादार हैं, अपने मुल्क की मोहब्बत हमारे दिलों में कितनी है, अपने मुल्क से जो मुतालिका प्रोग्राम होते हैं हम उनमें शामिल होकर अपनी मौजूदगी का, अपने वतन से मोहब्बत का इजहार करते हैं। आपने बिल्कुल दुरुस्त कहा जी, इस दफा मैंने भी देखा है कि काफी सारे प्रोग्राम हैं जो हुए हैं, और मैं जिस जिसने भी प्रोग्राम किया है पाकिस्तान से मुतालिका, यौमे आजादी से मुतालिका, उन सबको मुबारकबाद पेश करता हूँ। उनकी तादाद अगर किसी की तादाद कम रही है तो वो भी, और अगर किसी की तादाद ज्यादा रही है तो उनको भी, और जिनकी तादाद बहुत ज्यादा रही है उन सब वो सारे लायक मुबारक और लायक तहसीन इसलिए हैं कि उन्होंने इनिशिएटिव लिया है। अब हर बंदा है जो उसकी अपनी अपनी कैपेसिटी होती है कि वो किस तरह का प्रोग्राम करना चाहता है। दूसरा ये होता है कि आपने मेहमानों को किन को आपने सिलेक्टिव गेस्ट एंड रखा हुआ है कि हर कोई आ सकता है, तो जो तादाद लोगों के शामिल होने की वो इस बात पर मुनसर होती है कि उस प्रोग्राम का स्ट्रक्चर क्या है। तो बहरहाल मुझे जिन प्रोग्राम में मुझे शामिल होने का मौका मिला है उनमें बिलाशक व शुबा आपने कहा जी पाकिस्तान अम्बेसी का प्रोग्राम है, जो बड़े सालों के बाद खुशी हुई देखकर कि इस दफा जितनी कुर्सियां रखी गई थी वो सारी उन पर लोग बैठे हुए थे, ख्वातीन हजरात दोनों जानिब पे, और जितने लोग बैठे हुए थे तकरीबन तकरीबन उतने लोग हैं जो वो खड़े भी थे। तो इस बात की मुझे खुशी है कि बहुत सारे लोगों ने इस दफा इस प्रोग्राम में शामिल होकर अपनी मोहब्बत का सबूत दिया है। अब इसके इसके मुहर्रिकात क्या हैं, अच्छी बात है लोगों का वापस आना, चूंकि हमने बहुत सारे प्रोग्राम ऐसे भी देखे, आप भी तकरीबन अम्बेसी के हर प्रोग्राम में आप भी शामिल होते हैं, तो ये हमारा जाती तौर पर तजुर्बा है, तजिया है कि बहुत सारे प्रोग्राम ऐसे भी देखे हैं जिनमें आधी कुर्सियों पर लोग बैठे होते थे, इवन के आधी कुर्सियां जो वो खाली हुआ करती थी, और आज जो कल का हमारा प्रोग्राम था अल्हम्दुलिल्लाह उसमें परसों वाले जुमा वाले प्रोग्राम में अम्बेसी में जितने जैसे मैंने गुजारिश की कि जितने लोग कुर्सियों पर बैठे हुए थे उससे ज्यादा तकरीबन उतने लोग हैं जो वो खड़े भी थे जिनके लिए बैठने के लिए, जाहिर है अम्बेसी का एक उनका अपना निज़ाम है, उनका अपना इंतजाम है, तो महदूद नशिस्तें थी, तो मैं समझता हूँ कि और किसी बंदे को मैंने ये नहीं कहते हुए सुना जी कि मुझे कुर्सी नहीं मिली। और मैंने देखा है कि जो बुजुर्ग लोग आते थे उनको बाकायदा तौर पे इज्जत के तौर पे नौजवान है जो वो अपनी सीट छोड़कर उनको कुर्सियां देते थे, जो मैं समझता हूँ बहुत खुशी की बात है। और जैसे आपने जिक्र किया जी कि इस दफा हमारे सिर्फ ये है कि पाकिस्तान के एम्बेसडर साहब हैं, जो वो ही नहीं बल्कि जो डेनिश एम्बेसडर पाकिस्तान में है माया मॉर्टेंसन वो भी इस दफा मौजूद थी, और बड़ा अच्छा लगा जी कि हमारे दोनों ममालिक के जो एम्बेसडर्स हैं वो पाकिस्तान के यौम आजादी के प्रोग्राम में बयक वक्त मौजूद थे, और ये बहुत अच्छी बात है। और इस तरह के जो प्रोग्राम है उनमें लोगों की शमूलियत है जो वो अगर जितने लोग ज्यादा आएंगे उससे प्रोग्राम की खूबसूरती में इजाफा होता है, लोगों के जज्बात और अपनी मोहब्बत मुल्क के साथ है जो उसका इजहार होता है, तो बड़ी खुशी हुई देखकर, बहुत ज्यादा लोग थे अल्हम्दुलिल्लाह।
1: शाह साहब आपने एक भी देखा है, ये हिस्ट्री भी हम लोगों को बता दें कि कम्युनिटी फोरम के प्रोग्राम या कायदे आज़म रहमतुल्लाह अलैह की सालगिरह के हवाले से जितने भी प्रोग्राम हुए कोई शायद ही कोई प्रोग्राम हो जिसमें आप जो है खुद वो मौजूद नहीं थे।
2: जी बिल्कुल आपकी बात दुरुस्त है, और मैंने ये बात जो थोड़ी जानबूझ के इस पर ताखीर की, मैंने कहा कि नजरा बाकी जो मामलात हैं उन पर गुफ्तगू कर लें तो उसके बाद इस जानिब भी आते हैं, क्योंकि एक मुबारकबाद है जो वो आपके लिए भी ड्यू है जो मैं जरूर पेश करना चाहूंगा। लेकिन उससे पहले जिस जानिब आपने इशारा किया कि हजरत कायदे आजम का जो 25 दिसंबर का यौम पैदाइश का प्रोग्राम हर साल आप जिसका इनेकाद करते हैं, अल्हम्दुलिल्लाह मैं हमेशा उसमें शामिल हुआ हूँ, और हमेशा शामिल होकर बल्कि मैंने अक्सर औकात अपनी तजावीज है जो वो भी आपके सामने रखी है जी कि इस प्रोग्राम के लिए हमें कौन कौन सी तजावीज जो मैं दे सकता था वो भी मैंने आपको दी कि इसको किस तरह बेहतर किया जा सकता है उस हवाले से। तो अब चूंकि बात हजरत कायदे आजम के उनके यौम पैदाइश के प्रोग्राम से मुतालिक चल निकली है, तो चूंकि इस मरतबा ये 150 साल हैं जो वो मुकम्मल हो रहे हैं जनाब कायदे आजम के यौम पैदाइश को, और इसी सिलसिले में मुझे बहुत खुशी है कि मैंने पाकिस्तान एम्बेसी के प्रोग्राम में ये भी देखा कि आपको इसी वजह से आपको एक एजाजी शील्ड है जो वो सफारतखाना पाकिस्तान की तरफ से दी गई है, जिस पर मैं आपको मुबारकबाद पेश करता हूँ। اور میں سمجھتا ہوں کہ یہ آپ نے جو کام کیا ہے قائد اعظم صاحب کے یوم پیدائش کے حوالے سے ہر سال پروگرام کرنے کا، یہ اس کے اظہار تشکر کے لیے، اس کا اینا کھیل سے جس کو ڈینش میں کہتے ہیں ایکنالجمنٹ کہ آپ نے کوئی کام کیا تو اسے تسلیم کیا گیا ہے ایمبیسی کی جانب سے، تو اس پر میں آپ کو مبارکباد پیش کرتا ہوں۔
1: بہت شکریہ شاہ صاحب، یہ آپ کا پروگرام تھا، آپ کی مبارکباد بنتی ہے، آپ ہمارے ساتھ ہی ہیں، ہمیشہ ہمارے ساتھ ہوتے ہیں۔ شاہ صاحب دیکھیں نا، پچھلی دفعہ جب غالباً کوئی تھوڑا ہی دو ہفتے تین ہفتے پہلے بھی آپ سے پروگرام ہوا تھا آپ کے کاموں کا، کہ آپ اکثر اپنے کاموں کا ذکر نہیں کرتے تھے۔
2: جی جی،
1: تو وہ میں کہتا ہوں جو بات ٹاؤن ہال کی پارلیمنٹ میں بات ہوتی ہے وہ جو لوگ جاتے ہیں وہ دیکھ لیتے ہیں، جو نہیں جاتے وہ جو بند کمروں میں بیٹھ کر باتیں ہوتی ہیں ٹوٹلی تبدیل ہو جاتی ہے بات جو ہے نا۔ تو جو پچھلی دفعہ غالباً آپ پہلی دفعہ اپنی سٹینیور میں جو اپنی جو اپنا ٹاؤن ہال کی یا کمیون کی پیریڈ ہے آپ کے ہیٹرک مکمل ہونے کے بعد، پہلی دفعہ آپ اتنا کھل کر بولے تھے۔
2: جی بالکل، آپ کی بات درست ہے، اور مجھے آپ نے بھی مجھے یہ کہا تھا جی کہ میں یہ چیزیں جو یہ بیان کروں، کچھ اور دوستوں نے بھی کہا تھا، اور اس مرتبہ یہ میری ایک لحاظ سے مجبوری بن گئی تھی کہ میں ان باتوں کا اظہار کرتا، ورنہ آپ جانتے ہیں کہ میں نے کبھی کوئی کام جو میں نے اپنی کمیونٹی کے لیے کیا ہے میں نے کبھی اس کا کریڈٹ لینے کی کوشش نہیں کی، لیکن اس دفعہ بدقسمتی سے کسی جانب سے کہ یہ سوال اٹھایا گیا تھا کچھ دوستوں کی جانب سے جی کہ اس نے کیا کیا ہے، اس کو اتنے سال ہو گئے، چار مرتبہ کامیاب ہو چکا ہے کمون کے الیکشن میں، میرے متعلق یہ جو کہا گیا تھا کہ اس نے کیا کیا ہے، تو آپ نے بھی مجھے کہا جی کہ میں ان چیزوں کو بتاؤں، ہائی لائٹ کروں، تو میں نے کچھ کم ہی چیزیں بتائی تھی، میرے پاس رائے صاحب الحمدللہ مجھے بتانے کے لیے میرے پاس بہت کچھ ہے، اور میں یہ بھی جرات کے ساتھ کہہ سکتا ہوں کہ اللہ کا بڑا احسان ہے کہ میں نے یہ بھی کہا تھا کہ ڈنمارک میں کوئی بھی شخص جس نے کوئی کھڑا ہو کے میرا گریبان پکڑ سکتا ہے، اگر کسی بندے نے مجھے کوئی کام کہا ہو اور میں نے اس کے ساتھ میں چلا نہ ہوں، اس کا کام ہوا ہے یا نہیں ہوا، وہ میرے اختیار میں تھا یا نہیں تھا، لیکن الحمدللہ میں یہ کہنے میں بڑی جرات کے ساتھ کہہ رہا ہوں کہ کوئی بندہ آئے اور میرے سامنے کھڑا ہو کے کہے کہ میں نے اس کو یہ کام کہا تھا اور اس نے میرے ساتھ تعاون نہیں کیا، الحمدللہ میں نے ہر شخص کے ساتھ تعاون کیا جس نے مجھ سے، اور لیکن یہ میں مناسب نہیں سمجھتا کہ میں لوگوں کو بتاتا پھروں کہ میں نے یہ کیا میں نے یہ کیا، میں نے فلاں بندے کی یہ مدد کی، فلاں بندے کی یہ مدد کی، تو چند ایسی چیزیں پرسنل لوگوں کے جو معاملات میں نے حل کیے ہیں یا جن کی میں نے مدد کرنے کی کوشش کی ہے، اس سے ہٹ کر میں نے صرف وہ جو پبلک انٹرسٹ کی چیزیں تھیں ان میں سے بھی میں نے آدھی چیزیں جو وہ بیان کی تھی، الحمدللہ ثم الحمدللہ مجھے فخر ہے اس بات پر کہ کمیونٹی نے جو مجھ پر اعتماد کا اظہار کیا تھا میں الحمدللہ میں نے اس کا حق ادا کرنے کی کوشش کی ہے، اور میرے کریڈٹ پر الحمدللہ بہت ساری ایسی چیزیں لکھی ہوئی ہیں، کوئی مانے یا نہ مانے مجھے کسی کی اکنالجمنٹ چاہیے نہیں، مجھے کسی کا سرٹیفکیٹ نہیں چاہیے، مجھے کوئی شیلڈ نہیں چاہیے، اعزازیہ نہیں چاہیے، مجھے کسی کی جانب سے اعزاز نہیں چاہیے، بس میرے لیے میرا ضمیر مطمئن ہے کہ جس بندے نے مجھ سے کسی کام کے لیے معاونت کے لیے کہا ہے الحمدللہ میں نے اس کے لیے کوشش ضرور کی ہے۔ اب مسئلہ جس جانب آپ اشارہ کر رہے ہیں اس میں کوئی دو رائے نہیں ہے کہ ایک بندہ اگر کسی جگہ پر جاتا نہیں ہے، مثال کے طور پہ ہمارے کتنے لوگ ہیں، جو میں اپنی مثال لے لیتا ہوں کہ ہمارے کمون کی ہر مہینے میں ایک آفیشیل میٹنگ ایسی ہوتی ہے جس میں ہر بندے کو آنے کی اجازت ہوتی ہے، جو ہمارا اوپن تاؤس آرڈن ہوتا ہے اس تک وہ بیٹھ سکتے ہیں، وہ ایک گھنٹہ اس میں لگے، دو گھنٹے لگے، بلکہ وہ تو ہم لائیو اسٹریم بھی کرتے ہیں ون پک مون سے، تو اگر کسی پہ وہ ایک گھنٹہ اس میں لگے، دو گھنٹے لگے، بلکہ وہ تو ہم لائیو اسٹریم بھی کرتے ہیں ون پک مون سے، تو اگر کسی بندے نے وہاں پر آ کر میرا پروگرام، وہاں پر ہماری جو میٹنگز ہیں اس میں کسی نے آ کے دیکھا ہی نہیں ہے کہ وہاں پر کیا ہوتا ہے، تو اسے کوئی حق نہیں پہنچتا کہ وہ کہیں بیٹھ کر، تو بند کمرے میں بیٹھ کر یا کہیں اور بیٹھ کر وہ یہ کہتا ہے پھر جی کہ کمون میں ہوتا کچھ نہیں۔ اسی طرح اگر کوئی شخص جس نے آپ کا پروگرام نہیں دیکھا جو پروگرام آپ ہر سال کرواتے ہیں، تو اسے کوئی حق نہیں پہنچتا کہ وہ باہر بیٹھ کر کہے جی کہ اس بندے نے کیا کچھ نہیں یا راجہ صاحب نے کچھ نہیں کیا، تو میں سمجھتا ہوں یہ بددیانتی ہوتی ہے کہ آپ یقیناً جس بندے نے کوئی اچھا کام کیا ہے اس کا اظہار کرنا چاہیے اور اس کو ایکنالجمنٹ دینی چاہیے اور اس کی حوصلہ افزائی کرنی چاہیے تاکہ وہ اگلی دفعہ اس سے بڑھ کر، اگر میں اس میں کوئی تعامل نہیں کر سکتا تو مجھے اس کی صرف تنقید کرنے کا، میں سمجھتا ہوں کہ یہ غیر مناسب اور غیر جمہوری رویہ ہے، اور یہ انسان کی ذہنیت کا عکاس ہوتا ہے کہ انسان اپنی جانب سے اس کا سوچ کا لیول کیا ہے, یہ ظاہر کرتا ہے جب انسان کسی پر بلا وجہ تنقید کرتا ہے یا اسے ہدف تنقید بناتا ہے.
1: شاہ صاحب, بچوں کی اسکول کی چھٹیاں ختم ہوگی, اسکول بھی شروع ہو گئے, نئی کلاسیں بھی آ گئیں, اور کالج بھی جو ہے بچے بچیاں جو ہے انہوں نے کالج کو بھی جمنیزیم کو بھی جو ہے وہ جوائن کر لیا, مختلف جو ہے وہ جگہوں پہ گئیں, کالج پہ گئیں, تو شاہ صاحب یہ چیزیں آپ دیکھتے رہتے ہیں چونکہ آپ بچے خود پڑھے لکھے ہیں, آپ سارے پروسیس سے یہ ساری چیزوں سے گزرے ہوئے ہیں یا گزر بھی رہے ہوں گے, تو شاہ صاحب آپ ان کے بارے میں ہمارے مستقبل جو ہمارے بچوں کا مستقبل ہے, اور ہم نے دیکھا کہ ہم زیادہ اب سوشل میڈیا کو اور بہت زیادہ ہم کہیں سیاست میں تبدیل ہو جاتے ہیں, تو شاہ صاحب ہمارا اگر دیکھا جائے تو ہمارے بچوں کا کیا مستقبل ہے, آنے والا جو وقت ہے وہ کیسا ہوگا؟
2: رئیس صاحب, جب ہم اپنے بچوں کو دیکھتے ہیں تو بہت سارے ایسے بچے ہیں جن کو دیکھ کر بہت خوشی ہوتی ہے کہ اعلیٰ تعلیم یافتہ ہمارے بچے ہیں. آپ کسی بھی جگہ چلے جائیں, آپ کو ہمارے بچے اعلیٰ عہدوں پر فائز نظر آتے ہیں. آپ ہسپتال میں چلے جائیں, آپ کسی اور جگہ چلے جائیں, آپ جتنے آفیسز ہیں ان میں چلے جائیں تو الحمدللہ, آپ سکول میں چلے جائیں, ٹیچر ہمارے بچے ہیں, لیبوگنٹ ہمارے بچے ہیں, سویپ لاس کے ہمارے بچے ہیں, ڈاکٹرز ہمارے بچے ہیں, وکیل ہمارے بچے ہیں. لیکن ایک جانب جہاں پر ہم دیکھتے ہیں کہ ہمارے معاشرے میں ایک بدقسمتی سے جو حالات بن رہے ہیں اس میں جو عدم برداشت کا عنصر ہے یہ بھی آ رہا ہے, اور جس کی وجہ سے لوگ ایک دوسرے کو برداشت نہیں کر پاتے اور پھر لڑائیاں ہوتی ہیں. پھر اس کی وجہ سے اب یہ ہے کہ وہ جیسے وہ مثال دی جاتی ہے کہ ایک مچھلی پورے تالاب کو گندا کرتی ہے, تو ایسی صورت میں اگر ایک غیر ملکی بچہ ہے, وہ پاکستانی ہو, وہ افغانی ہو, وہ کسی اور ملک سے ہو, عربی ہو, ترکی ہو, تو جب کوئی غیر ملکی ہے جو وہ ایک کوئی غلط کام کرتا ہے تو وہ سٹیمپ ہے جو وہ تمام معاشرے کے اوپر, اس ساری قومیت کے اوپر, صرف پرسنل ایک بندے کی وجہ سے نہیں, جس طرح اگر کوئی مسلمان کو غلط کام کرتا ہے تو اسلام بدنام ہوتا ہے. یہ نہیں کہا جاتا جی کہ فلاں بندہ اگر میں نے غلط کام کیا تو اس کا الزام مجھ پر ہونا چاہیے, لیکن یہ کہ میری کمیونٹی اس کی ذمہ دار نہیں.